0: सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ।
1: फोन गर्दा तपाईँको नाम, ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन। आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ।
0: फोन नम्बर फेरि एक पटक 1660013 तथा 9805171236।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: वाह मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: हाम्रै विराटको सिपिएन छोरी जहाँ पायो ती कम्प्युटर किन्दा ढुकै त पाइन्छ त नि कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मार्मत गर्ने नेपालकै नम्बर वान हारो एन्ड सातो एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो, घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै सानो संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ, सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएन नि झुसे। अब यो फोन नम्बर 021-545-787 98-420-35-541 अब भयो। अब गुड भेरी गुड भेरी गुड।
2: फुड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चाँदनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ। तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ। साथीवाला फुड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
3: सोह्र 60-01-360-40 98-015-71-2-36 16-60-01
4: के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छ के हो?
5: प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्।
4: के प्रश्न? कस्ता प्रश्न? अनि किन तपाईँलाई नै सोध्ने?
5: COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ?
6: सूचना तथा जानकारी पाउनको लागि एनटीसी प्रयोगकर्ताले 16-60-01-360-40 र एनसेल प्रयोगकर्ताले 98-015-71-236 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला।
7: साथै तपाईँ लैंगिक हिंसा यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ। सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौ।
5: फोन गर्दा तपाईँको नाम ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन। आफ्ना कुराहरू तपाईँ आफ्नै भाषामा पनि रेकर्ड गराउन सक्नुहुन्छ।
7: फोन नम्बर फेरि एकपटक 16-60-01-360-40 तथा 98-015-71-236।

0: पूजा पूरण चारैतिर हिँड्नुपर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल तारा राज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235682 9842525205
2: हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि ढुकै त पाइन्छ त अनि कम्प्युटरको नाम मनाउँ कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी अब यो फोन नम्बर 021-545-787 9842535541 भयो गुड भेरी गुड भेरी गुड
3: गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरेचा 10 मोरङ अब सुकुना सामुदायिक हस्पिटल प्रालीमा कोशी अस्पतालमा कार्यरत अनुभवी स्त्री रोग तथा प्रसूति विशेषज्ञ डाक्टर विवेचना सिग्देलद्वारा सम्पूर्ण स्त्री रोगको जाँच तथा उपचार सेवा प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म हाम्रा सेवाहरू डाक्टर नारायण बस्नेत एमबीबीएस एमएस वरिष्ठ सर्जन पेट रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर रमेश बस्नेत एमबीबीएस एमएस वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर हिरालाल सहनी एमबीबीएस एमडी वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर मनोज गोलाखे मुटु रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर नीता मण्डल एमबीबीएस एमडी वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर राकेश मण्डल एमबीबीएस एमडी वरिष्ठ फिजिसियन इन्डोक्राइनोलोजिस्ट ब्लड प्रेसर सुगर तथा थाइराइड रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर इक्वाल अहमद एमबीबीएस एमडी वरिष्ठ युरोसर्जन तथा मूत्र रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर वरुण देव एमबीबीएस एमडी वरिष्ठ सर्जन नाक कान घाँटी रोग विशेषज्ञ प्रत्येक शनिबार डाक्टर धीरज खड्का एमबीबीएस एमडी वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ प्रत्येक शनिबार वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डाक्टर सञ्जु घिमिरे प्रत्येक दिन वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुवेश कुमार शाह प्रत्येक दिन डाक्टर शिवराज शर्मा एमबीबीएस एमएस क्यान्सर सर्जन प्रत्येक शनिबार डाक्टर सरोज अधिकारी एमबीबीएस एमडी मनोचिकित्सा प्रत्येक महिनाको तेस्रो शुक्रबार डाक्टर अनिश अधिकारी एमबीबीएस 24 घण्टा डाक्टर शिशुपाल मण्डल एमबीबीएस 24 घण्टा डाक्टर विकी शाह एमबीबीएस 24 घण्टा डाक्टर अमोघ उपाध्याय एमबीबीएस 24 घण्टा डाक्टर चन्दन शाह रेडियोलोजिस्ट प्रत्येक हप्ताको मंगलबार बिहिबार र शनिबार दिउँसो 3:30 बजे डाक्टर प्रदीप पाण्डे सोनोलोजिस्ट प्रत्येक दिन बिहान 8 बजेदेखि 10 बजेसम्म डाक्टर सबिन लुइटेल रेडियोलोजिस्ट दैनिक दिउँसो 2 बजेदेखि 5 बजेसम्म सम्पर्क अस्पताल डाइरेक्टर प्रमोद कोइराला सुकुना सामुदायिक हस्पिटल प्राली सुन्दर हरिचा 10 ब्राड चोक मोरङ मोबाइल नम्बर 98528420047 फोन नम्बर 021548786
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
5: के भयो बोलादै के गुनगुनाइरहेको
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: Dear listeners, now let's start the short campus of Great Nepali. अब सुरु गरौ सुकुना हालसालका मुख्य मुख्य खबरहरूबाट। स्नातक तहमा नयाँ भर्ना, बर्खे विदा, परीक्षा आवेदन फारम भर्ने, कक्षा बाह्रको मौका परीक्षा फारम भर्ने, बीएड आईसीटी चौथो र सातौं सेमिस्टरको परीक्षा आवेदन फारम, तेस्रो सेमिस्टरको नियमित तथा आंशिक परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना, चार वर्ष स्नातक तह दोस्रो वर्ष 2083 को नियमित परीक्षा आवेदन भर्ने सम्बन्धी।
1: अब खबर विस्तारमा। विश्वविद्यालय अनुदान आयोगद्वारा क्यूएए प्राप्त सुकुना बहुमुखी क्याम्पस सुन्दरहरेचा मोरङमा शैक्षिक वर्ष 2083-84 लागि स्थानीय तह अन्तर्गत बीबीएस, बीए र बीएड प्रथम वर्षमा भर्ना हुन इच्छुक विद्यार्थीको भर्ना कार्यक्रम तपसिल अनुसार हुने बेहोरा सम्बन्धी सबैमा सूचित गरिन्छ। फारम भर्ने मिति 2083 साल असार 8 गतेदेखि असार 19 गतेसम्म रहेको छ। साथै 2083 साल असार 12 गते सोमबार बिहान 7:30 बजेदेखि प्रवेश परीक्षा सञ्चालन हुने समेत जानकारी गराइन्छ। यसै गरी 2083 साल असार 24 गते बुधबार प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिनुका साथै सोही दिनदेखि भर्ना प्रारम्भ हुने समेत जानकारी गराइन्छ। कक्षा 12 उत्तीर्ण विद्यार्थीहरूले प्रवेश फारम भर्न सक्दछन्। साथै कक्षा 12मा बढ़ीमा दुई विषयमा नन ग्रेड ल्याई मौका परीक्षाको फारम भरेका वा भर्न चाहने विद्यार्थीहरूले पनि प्रवेश फारम भर्न सक्नेछन्।
0: सुकुना बहुमुखी क्याम्पसको वर्ष विदा मिति 2083 साल असार 15 गतेदेखि असार 24 गतेसम्म हुने र 2083 साल असार 25 गते बिहिबारबाट नियमित रूपमा पठन पाठन हुने व्यवहार सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै विदाको समयमा पनि क्याम्पस प्रशासन खुल्ला रहनेछ। त्रिभुवन विश्वविद्यालयद्वारा पूर्व निर्धारित परीक्षाहरू भने तोकिएको मिति र समयमा यथावत रूपमा सञ्चालन हुनेछन्।
1: राष्ट्रिय परीक्षा बोर्डद्वारा 2083 सालको वैशाख महिनामा सञ्चालन भएको कक्षा 12को वार्षिक परीक्षामा नियमित परीक्षार्थीहरूको रूपमा सम्मिलित सैद्धान्तिक तर्फ अन्य विषयमा न्यूनतम डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा नन ग्रेड प्राप्त गर्ने वा सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढ़ीमा दुई विषयमा अनुपस्थित भएका वा सैद्धान्तिक वर्ष डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा नन ग्रेड वा कुनै एक विषयमा अनुपस्थित भएको विद्यार्थीका लागि 2083 साल साउन 2 र 3 गते मौका पूरक परीक्षा सञ्चालन हुने भएको हुँदा उक्त परीक्षामा सम्मिलित हुन इच्छुक तपसिल बमोजिम मापदण्ड पूरा गरेर विद्यार्थीहरूले परीक्षा आवेदन फारम भरी यही मिति 2083 साल असार 18 गते भित्र परीक्षा फारम बुझाउनका लागि यो सूचना प्रकाशन गरिएको छ।
0: यस क्याम्पसको मास्टर्स अफ बिजनेस स्टडीज कार्यक्रममा विक्रम सम्बत 2081 भर्ना भएका नियमित र 2081-देखि 2024 उल्लेखित कार्यक्रममा भर्ना भई सेमिस्टरको नियमित परीक्षामा अनुपस्थित भएका आंशिक विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत 2083 श्रावण महिनाको अन्तिम सातादेखि सञ्चालन गरिने परीक्षाका लागि आवश्यक शर्तहरू पूरा गरी यही मिति 2083 साल श्रावण 1 गते बिहान 10:30 भित्रमा अनिवार्य रूपमा परीक्षा फारम भरी परीक्षा फाँटमा बुझाउनका लागि सम्बन्धित सबैमा सूचित गरिन्छ।
1: यस क्याम्पसको सेमिस्टर प्रणालीमा आधारित स्नातक तह बीआईसीटीई, बीएड र आईसीटीई फोर्थ एण्ड सेभेन्थ सेमिस्टरमा अध्ययनरत नियमित वा आंशिक विद्यार्थीहरूले चिबीद्वारा 2083 साल श्रावण भाद्र महिनामा सञ्चालन गर्ने परीक्षाका लागि निम्न शर्तहरू पूरा गरी यही मिति 2083 साल असार 23 गते भित्रमा अनिवार्य रूपमा क्याम्पसको परीक्षा फाँटमा सम्पर्क गरी परीक्षा आवेदन फारम अनलाइन मार्फत तथा भौतिक रूपमा फारम समेत भर्नु